0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि अब पालो समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सीमाहरूको 15 किलोमिटर भित्र कुनै पनि अवैध निर्माण कार्यलाई सहन नगर्ने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ र नेशनल टेस्टिङ एजेन्सी एनटीएले कमन युनिभर्सिटी एन्ट्रेन्स टेस्ट अण्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड़ दिनुहुँदै यो अभियान बुनियादी ढाँचा विकास निर्माणमा मात्र सीमित नभएर नियमित

0: निगरानी, जनभागीदारी र बहुहित धारकहरूको समन्वयद्वारा मूर्त परिणाम सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा 51 प्रगति बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले फोहोर मैला प्रबन्धन परियोजनाहरू जस्तै फोहोर प्रशोधन र गोवर्धन प्लान्ट निर्माण जस्ता परियोजनाहरूलाई द्रुत गतिमा अघि बढ़ाउन आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्रीले 9 राज्यहरूमा रेलवे, बिजुली, सड़क क्षेत्रमा लगभग 30,000 करोड़ लागतको 7 महत्वपूर्ण बुनियादी ढाँचा विकास परियोजनाहरूको समीक्षा गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले शहरी क्षेत्रहरू, आवासीय परिसरहरू र सार्वजनिक संस्थानहरूमा रूफटप सोलर प्लानहरू प्रवर्धन गर्न जोर दिनुभयो। सड़क र बन्दरगाह सम्पर्क परियोजनाहरूको समीक्षा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले बाँधवान बन्दरगाहलाई आधुनिक बहुमोडल लजिस्टिक केन्द्रको रूपमा विकास गर्नमा जोर दिनुभयो। प्रधानमन्त्री श्री मोदीले यस परियोजनालाई बन्दरगाहको रूपमा मात्र नभएर तटीय नौवहन, अन्तर्देशीय जलमार्ग, डेडिकेटेड फ्रेन्ट कोरिडोर, उच्च गतिको रेल सम्पर्क, राजमार्ग र एयरपोर्टहरू मार्फत जोड़िएको राष्ट्रिय प्रवेशद्वारको रूपमा हेर्नुपर्ने बताउनु भएको छ। केन बेतवा नदी जोड्ने परियोजनाको समीक्षा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले केन बेतवा परियोजना अन्य राज्यहरूका लागि अन्तर्राज्य जल विवाद समाधान गर्न एक नमूना भएको बताउनु भएको छ।
1: प्रधानमंत्री नरेंद्र मोदी ने शहरी क्षेत्रों, आवासीय परिसर और सार्वजनिक संस्थानों में छतों पर सोलर पैनल लगाने को बढ़ावा देने पर बल दिया। सड़क और बंदरगाह संपर्क परियोजनाओं की समीक्षा के दौरान प्रधानमंत्री ने वाधवन बंदरगाह को आधुनिक मल्टी मॉडल लॉजिस्टिक हब के रूप में विकसित करने पर जोर दिया। केन बेतवा नदी अंतर संबंध परियोजना की समीक्षा करते हुए प्रधानमंत्री ने कहा कि केन बेतवा परियोजना अन्य राज्यों के लिए अंतर्राज्य जल विवादों के समाधान का आदर्श मॉडल है। अनुपम मिश्र, आकाशवाणी समाचार, दिल्ली।
0: राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। अलंकरण परेड गान्तोकको पालसोर स्टेडियममा आयोजित गरिएको थियो। सिक्किम यो पुरस्कार प्राप्त गर्ने देशको 15 वा र पूर्वोत्तरबाट तेस्रो राज्य बनेको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ अधिक नागरिक केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले पुलिसलाई विशेष गरी महिला, गरीब र बाल विकास, बाल बालिकासँग व्यवहार गर्दा अधिक संवेदनशील हुन पर्ने जोड़ दिनुभयो। सुश्री मुर्मूले भन्नुभयो पुलिस साइबर अपराध, अनलाइन ठगी, डिपपेक आदिको सामना गर्न तयार हुनुपर्छ। उहाँले सिक्किम पुलिसले सबै आधुनिक उपायहरू प्रयोग गरेर यी चुनौतीहरूको सामना गर्ने आशा व्यक्त गर्नुभयो। उहाँले कानून व्यवस्थाको स्थिति कायम राख्न र आपदा न्यूनीकरणमा सिक्किम पुलिसको भूमिकाको प्रशंसा गर्नुभयो। राष्ट्रपति पुलिस कलर असाधारण सेवा, अटुट अनुशासन र राष्ट्रपति सम्पूर्णको सम्मानमा कुनै पनि पुलिस लाई प्रदान गरिने सर्वोच्च औपचारिक सम्मान हो।
2: पुलिस व्यवस्था को अधिक सिटीजन फ्रेंडली बनाए जाना चाहिए ताकि सामान्य लोग बिना भय के अपनी समस्या दर्ज करा सके। महिलाओं, बच्चों और कमजोर वर्गों के प्रति संवेदनशील व्यवहार को भी प्राथमिकता देनी चाहिए। साइबर क्राइम, ऑनलाइन फ्रॉड, हैकिंग और डीप फेक जैसी नई चुनौतियाँ सामने आ रही। इन नई चुनौतियों से निपटने के लिए पुलिस को लेटेस्ट टेक्नोलॉजी, साइबर सिक्योरिटी और डिजिटल इन्वेस्टिगेशन में दक्ष बनाना होगा।
0: केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सीमाहरूको 15 किलोमिटर भित्र कुनै पनि अवैध निर्माण कार्यलाई सहन नगर्ने बताउनु भएको छ। राजस्थानको बिकानेरमा भएको सुरक्षा समीक्षा बैठकमा अमित शाहले भारत पाकिस्तान सीमासँग जोड़िएका जिल्लाहरूको सुरक्षा व्यवस्थाको समीक्षा गर्नुभयो। गृह मन्त्रालयले जिल्ला अधिकारीहरूलाई सीमा क्षेत्रमा बैंकिंग लेनदेन कानूनको नियम अनुसार सुनिश्चित गर्न भनेको छ। ठूलो व्यापारिक संस्थाहरू र उनीहरूको आमदानीको स्रोतको जाँच गर्न पनि निर्देश दिएको छ। यसबाहेक प्रशासनलाई

0: मंत्रालय ने जिलाधिकारियों को ये सुनिश्चित करने को कहा है कि सीमावर्ती इलाकों में बैंकिंग लेन देन पूरी तरह कानूनी नियमों के अनुसार हों। बड़े व्यापारिक संस्थानों की जांच और उनके आय के स्रोत की भी पड़ताल करने के निर्देश दिए गए हैं। गृह मंत्री ने साइबर अपराध रोकने के लिए 1930 हेल्पलाइन का प्रभावी इस्तेमाल करने पर भी जोर दिया। समाचार कक्ष से आनंद पाठक।
1: विदेश मंत्री डॉक्टर एस जयशंकरले आज साइप्रस जिमिनच बैठक अवधि स्पेनका विदेश मंत्री जोसे म्यानुएल अल्बारेससँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, बैठकमा भारत र स्पेन बीच व्यापार, तकनिकी, रक्षा र जनस्तरको सम्बन्धका लागि आगामी कदमका बारेमा चर्चा भएको थियो। डाक्टर जयशंकरले अहिले चलिरहेको वैश्विक र क्षेत्रीय घटनाक्रमहरूमा श्री अल्बारेसको विचारको पनि सराहना गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर
1: यो आकाशवाणी हो। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसई कक्षा 12 परीक्षा मूल्याङ्कन प्रक्रियाको बारेमा केही मुद्दाहरू सार्वजनिक भएपछि अब पुनः मूल्याङ्कन प्रक्रिया शुरू हुने बताउनुभएको छ। नयाँ दिल्लीमा सीबीएसईका अधिकारीहरूसँगको बैठकपछि पत्रकारहरूसँग बातचित गर्नुहुँदै श्री प्रधानले भन्नुभयो, अधिकारीहरूले सबै तहमा जवाबदेहिता सुनिश्चित गर्नेछ। विसङ्गतिहरूको जिम्मेवारी लिनुहुँदै शिक्षा मन्त्री श्री प्रधानले यी मुद्दाहरू सुधार गरिनेछ र उचित समाधानहरू पत्तो लगाइने बताउनु भएको छ।
4: बच्चों को ट्रांसपेरेंटली अपने मार्क के बारे में जानकारी मिले, उनको ट्रांसपेरेंटली स्कैन कॉपी के माध्यम से उनकी आंसर शीट उनके हाथ में आए, ये ओएसएम की व्यवस्था है। पहली बार देश में सीबीएसई ने इसको प्रयोग किया, उसमें कुछ विसंगति ध्यान में आ रही, इसको मैं दायित्व लेता हूँ, उसको इसे ठीक करा जाए। हम एक भी विद्यार्थी की ऑन आंसर क्वारी को असमाधित नहीं छोड़ेंगे।
1: नेशनल टेस्टिङ एजेन्सी एनटीएले कमन युनिभर्सिटी इन्ट्रेन्स टेस्ट अन्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। प्राधिकरणका अनुसार अब परीक्षा यही महिनाको 31 तारिक र अर्को महिनाको 6 र 7 तारिकमा सञ्चालन गरिनेछ। आज हुने भनिएको परीक्षा ईद उल अजहाका कारण स्थगित भएको छ। एनटीएले भनेको छ, आइतबार परीक्षाको लागि उपस्थित हुने उम्मेद्वारहरूको प्रवेश पत्र जारी गरिएको छ र तिनीहरू ntaqt.nta.nic.in को आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ। बाँकी परीक्षार्थीको प्रवेश पत्र आगामी महिनाको 6 र 7 तारिक जारी हुनेछ। संघ लोक सेवा आयोगले पहिलो पटक सिभिल सेवा प्रारम्भिक परीक्षा 2026 अस्थायी उत्तर कुञ्जी जारी गरेको छ। परीक्षामा सामेल भएका उम्मेद्वारहरूले 31 मईको साँझ 6 बजेसम्म upsconline.nic.in उपलब्ध अनलाइन प्रश्न पत्र आपत्ति पोर्टल मार्फत आफ्नो आपत्ति पेश गर्न सक्ने आयोगले एक विज्ञप्तिमा जनाएको छ। देशका विभिन्न भागमा आज ईद उल अजहा धार्मिक हर्षोल्लासका साथ मनाइन्दैछ। यसलाई बकरिद पनि भनिन्छ। ईदगाह र ठूलो मस्जिदहरूमा श्रद्धालुहरूले ईदको नमाज अदा गरिरहेका छन्। दिल्लीको जामा मस्जिद, फतेहपुरी मस्जिद र शाही ईदगाहमा ईदको नमाज अदा भइरहेको छ। राष्ट्रिय राजधानीमा जामा मस्जिद क्षेत्र र वरपर ठूलो संख्यामा सुरक्षा बल तैनात गरिएको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कार्यभार सम्हाल्ने बित्तिकै उहाँले घुसपैठलाई नियन्त्रण गर्न डिटेक्ट रिमुभ डिपोर्ट नीति लागू गर्नुभएको छ। यस योजना अन्तर्गत घुसपैठहरूलाई हिरासतमा लिएर सबै कानूनी औपचारिकता पूरा गरेर बंगलादेश पठाउने गरिएको छ। कानूनी औपचारिकता पूरा नभएसम्म घुसपैठकर्तालाई हिरासत केन्द्रमा राखिन्छ। उत्तर 24 परगनाको स्वरूप नगरमा आज लगभग 50 बंगलादेशी घुसपैठकर्ताहरूले हाकिमपुर चेकपोस्टमा आफ्नो घर

वीर सावरकरको बुद्धि र समाज सुधारमा जोड़ पनि उल्लेखनीय रहेको प्रधानमन्त्री श्री मोदीले बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा युनेस्को विश्व धरोहर स्थल साँची स्तूपाको पवित्र भग्नावशेष मंगोलिया पठाइन्दैछ। यी अवशेषहरू भगवान बुद्धका दुई प्रमुख शिष्यहरू सारीपुत्र र मौद्गल लायानसित सम्बन्धित छन्। यी अवशेषहरू आज भोपालको राजा भोज विमानस्थलबाट राजकीय सम्मानका साथ दिल्ली ल्याइनेछ। ती वस्तुहरू भोलि नयाँ दिल्ली स्थित राष्ट्रिय संग्रहालयमा सार्वजनिक प्रदर्शनमा राखिनेछ। त्यसपछि 30 मईमा भारतीय वायुसेनाको विशेष विमानले अवशेषलाई मंगोलिया लैजानेछ। भारत र चीनले सीमा क्षेत्रको स्थितिको समीक्षा गर्दै शान्ति र स्थिरता कायम गर्ने दिशामा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको छ। भारत चीन सीमा मामला सम्बन्धी परामर्श तथा समन्वय कार्यतन्त्रको 35 बैठकमा दुवै पक्षले स्थितिको समीक्षा गरेका थिए। यो बैठक हिजो बीजिङमा भएको थियो। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व पूर्वी एसियाका सहसचिव सुजित घोषले गर्नुभएको थियो भने चीनको प्रतिनिधि मण्डलको नेतृत्व चीनको विदेश मन्त्रालयको सीमा तथा सामुद्रिक मामला विभागका महानिदेशक हाउ छ्याङ चीले गर्नुभएको थियो। भारतीय जनता पार्टीले आज 3 राज्य र राष्ट्रिय राजधानीका लागि नयाँ प्रदेश अध्यक्षहरू नियुक्त गर्ने घोषणा गरेको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पूर्वी दिल्लीका सांसद तथा केन्द्रीय मन्त्री हर्ष मल्होत्रालाई पार्टीको दिल्ली इकाईको अध्यक्षमा नियुक्त गर्नुभएको छ। हरियाणा भाजपाको नयाँ अध्यक्षमा डाक्टर अर्चना गुप्त र पंजाब भाजपाको नयाँ अध्यक्षमा केवल सिंह ढिल्लोन नियुक्त भएका छन्। अभिषेक देवरोयलाई त्रिपुरा भाजपाको अध्यक्षमा नियुक्त गरिएको छ। यी नियुक्तिहरूसँगै श्री नवीनले राज्य र राष्ट्रिय स्तरमा नयाँ पद अधिकारीहरूको चयनको प्रक्रिया शुरू गर्नुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सीमाहरूको 15 किलोमिटरभित्र कुनै पनि अवैध निर्माण कार्यलाई सहन नगर्ने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। र नेशनल टेस्टिङ एजेन्सी NTAले कमन युनिभर्सिटी इन्ट्रेन्स टेस्ट अण्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 3:15 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी। अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारतीय पोस्टको राजस्व आर्थिक वर्ष 2025-26 15,373 करोड़ रुपियाँ पुगेको छ। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क NST आकाशवाणी। भारत पोस्टको राजस्व आर्थिक वर्ष 2025-26 रुपियाँ 15,373 करोड़ पुगेको छ, जुन विभागको 170 वर्षको इतिहासमा सबैभन्दा महत्वपूर्ण वित्तीय कोषी ढुङ्गाहरूमध्ये एक हो। वर्ष 2016 विभागको राजस्व लगभग रुपियाँ 11,500 करोड़ रहेको थियो, जसमा बीचका वर्षहरूमा रुपियाँ 200 देखि 300 करोड़को औसत वार्षिक वृद्धि भएको थियो। यद्यपि यस वर्ष रुपियाँ 2,100 करोड़को अभूतपूर्व एकल वर्ष वृद्धि भएको छ, जुन ऐतिहासिक औसतको लगभग 10 गुणा हो। केन्द्रीय संचार तथा ग्रामीण विकास राज्यमन्त्री डाक्टर चन्द्रशेखर पेम्मा सानीले यो परिवर्तनको श्रेय एक संरचित दोहोरो दृष्टिकोणलाई दिनुभएको छ, जुन कुल सम्बोधन योग्य बजारको पहिचान, लक्ष्य निर्धारण र जवाबदेहिता समावेश गर्ने माथितल रणनीति थियो, जसमा कार्यबल संलग्नताको तल्लोमाथि रणनीति पनि समावेश थियो। वहाँले केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाको नेतृत्वलाई एउटा संगठनात्मक रूपरेखा स्थापना गर्ने श्रेय दिनुभयो, जसले अवरोधहरू पहिचान गरेको छ, तिनीहरूलाई समाधान गरेको छ र परिणामहरू प्रदान गरेको छ। यसबाहेक राज्यमन्त्रीले जोड़ दिनुभयो, इण्डिया पोस्टको

0: पार्सल र रसद क्षेत्रले प्रविधि एकीकरण र विस्तारित ई वाणिज्य साझेदारीद्वारा संचालित 70% वृद्धि दर्ता गरेको छ। वर्तमान नेतृत्वले कार्यभार ग्रहण गर्दा कुल पार्सल राजस्व लगभग रूपियाँ 600 करोड़ थियो। ओटीपी आधारित डेलिभरी, एसएमएस ट्यागिङ, यूपीआई र डिजिटल भुक्तानी स्वीकृति र प्रमुख ई वाणिज्य प्लेटफर्महरूसँग बी2बी टाई अपको परिचयसँगै पार्सल सेवाहरूले मात्र रूपियाँ 10,000 करोड़सम्म राजस्व उत्पन्न गर्ने सम्भावना रहेको अनुमान गरिएको छ। छिटो डेलिभरी सक्षम पार्न रूट रिसेलाइजेशन गरिएको छ र व्यापक पाइलटिङ पछि इण्डिया पोस्टले 6 वटा महानगरहरूमा 24 घण्टा र 48 घण्टा स्पीड पोस्ट डेलिभरी सेवाहरू शुरू गरेको छ, जसलाई ठूलो मात्रामा जनचेतना अभियानहरूले समर्थन गरेका छन्। इण्डिया पोस्टको आधुनिकीकरण अभियानको आधारशिला आईटी 2.0 को भागको रूपमा उन्नत हुलाक प्रविधि एपीटी पहल अन्तर्गत रूपियाँ 5,800 करोड़ लगानी हो। राज्य मन्त्रीले पूर्ण रूपमा डिजिटल अन्त्यदेखि अन्त्य सेवाहरूको विभागको दृष्टिकोणलाई रूपरेखा दिनुभयो, जसले नागरिकहरूलाई एक क्लिकमा ब्राउजर मार्फत पीएलआई र आरपीएलआई जस्ता बचत उपकरणहरू र बीमा नीतिहरू खरिद गर्न, तुरन्तै डिजिटल प्रमाणपत्रहरू डाउनलोड गर्न र परिपक्व नीति रकमहरू सिधै तिनीहरूको ब्याङ्क खातामा प्राप्त गर्न सक्षम बनाउँछ। सबै हुलाक कार्यालय भ्रमण नगरी हुलाक बचत खाताहरू जसले 4% ब्याज दर प्रदान गर्दछ, जुन देशको सबैभन्दा उच्च मध्ये एक हो र अग्रणी वाणिज्य ब्याङ्कहरूले प्रस्ताव गरेको लगभग 2.5% भन्दा उल्लेखनीय रूपमा माथि छ। यस डिजिटल पहुँच योग्यता पुष मार्फत उल्लेखनीय र व्यापक रूपमा अपनाइने अपेक्षा गरिएको छ। विभागले सुकन्या समृद्धि योजनालाई संतृप्त मोडमा कार्यान्वयन गरिरहेको छ, जसमा हाल 3.8 करोड़ बालिकाहरू यस योजना अन्तर्गत भर्ना भएका छन्। महिला केन्द्रित बचत उत्पादनहरू, स्वसहायता समूह एसएचजी लिङ्केजहरू र उच्च ब्याज ग्रामीण बचत खाताहरूलाई ग्रामीण डाक सेवा नेटवर्क मार्फत सक्रिय रूपमा प्रवर्धन गरिएको छ, जुन लगभग प्रत्येक गाउँमा उपस्थित लगभग 2.5 लाख कर्मचारीहरूको बल हो, जसलाई राज्य मन्त्रीले इण्डिया पोस्टको मेरुदण्ड भनेर वर्णन गरेका छन्।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান শুনছেন 711 কিলোহার্টজ প্রচার তরঙ্গে এবং নিউজ অন এআইআর অ্যাপে। শুরু হচ্ছে গান পরম্পরায় অনুষ্ঠান। আজ এই অনুষ্ঠানে শুনবেন গৌর সারংরাগে খেয়াল, শিল্পে বিদুষী পূর্ণিমা সেন।

0: मुख्य समाचार। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपेटबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा गर्नुभएको छ। पश्चिम बंगाल सरकारले अन्नपूर्ण योजनाका लागि 11 पृष्ठको विस्तृत आवेदन फर्म जारी गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज ईद उल अजहाको अवसरमा राज्यका जनतालाई शुभकामना दिनुभएको छ अनि दार्जिलिङकी निशा गुरुङ एसियन हकी फेडरेसनद्वारा प्रतिष्ठित महिला अन्डर 18 एसिया कप 2026का लागि आधिकारिक जज नियुक्त भएकी छन्। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कार्यभार सम्हाल्ने बित्तिकै घुसपेटलाई नियन्त्रण गर्न डिटेक्ट रिमुभ डिपोर्ट नीति लागू गर्नुभएको छ। यस योजना अन्तर्गत घुसपैठहरूलाई हिरासतमा लिएर सबै कानूनी औपचारिकता पूरा गरेर बंगलादेश पठाउने भइएको छ। कानूनी औपचारिकता पूरा नभएसम्म घुसपैठकर्ताहरूलाई हिरासत केन्द्रमा राखिनेछ। उत्तर 24 परगनाको स्वरूप नगरमा आज लगभग 50 बंगलादेशी घुसपैठकर्ताहरूले हाकिमपुर चेकपोस्टमा आफ्नो घर फर्किने इच्छा व्यक्त गरेका छन्। यस क्षेत्रमा अवस्थित 3 डिटेन्सन सेन्टरमा लगभग 350 जना अहिले निर्वासनको पर्खाइमा छन्। यसैबीच सिलगढी मतिगढा नक्सलबाडी क्षेत्रमा अर्को डिटेन्सन सेन्टर निर्माण गरिएको छ। सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कठोर पारिएको छ भने घुसपैठहरूलाई अधिक प्रभावी ढंगमा पहिचानका लागि निगरानी बढाइएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा गर्नुभएको छ। गान्तोकस्थित सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा राष्ट्रपति मुर्मूले उक्त घोषणा गर्नुभएको हो। यो घोषणा समाजमा सबैका लागि आजीवन शिक्षाको बुझाइ उल्लास पहल अन्तर्गत घोषणा गरिएको हो। यो सिक्किमका लागि अर्को महत्वपूर्ण उपलब्धि हो र यसले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा शैक्षिक सशक्तिकरण र समावेशी विकासका लागि राज्यको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा नीति 2020 अनुरूप शुरू गरेको यस पहलको उद्देश्य 15 वर्ष र यसभन्दा माथिका व्यक्तिहरूका लागि वयस्क शिक्षा, कार्यात्मक साक्षरता र आजीवन सिकाइलाई बढावा दिनुका साथै निरन्तर सिकाइ र कौशल विकासलाई प्रोत्साहित गर्नु हो। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। अलंकरण परेड गान्तोकको पाल्जोर स्टेडियममा आयोजित गरिएको थियो। सिक्किम यो पुरस्कार प्राप्त गर्ने देशको 15 अनि पूर्वोत्तरबाट 3 राज्य बनेको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ अधिक नागरिक केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले पुलिसलाई विशेष गरी महिला, गरीब र बालबालिकासँग व्यवहार गर्दा अधिक संवेदनशील हुन पनि जोड दिनुभयो। सुश्री मुर्मूले भन्नुभयो, पुलिस साइबर अपराध, अनलाइन ठगी, डीप फेक आदिको सामना गर्न तयार हुनुपर्छ। उहाँले सिक्किम पुलिसले सबै आधुनिक उपायहरू प्रयोग गरेर यी चुनौतीहरूको सामना गर्ने आशा व्यक्त गर्नुभएको छ। पश्चिम बंगाल सरकारले अन्नपूर्ण योजनाका लागि 11 पृष्ठको विस्तृत आवेदन फर्म जारी गरेको छ। यस योजना अन्तर्गत पात्र महिलाहरूलाई प्रत्येक महिना 3,000 रुपियाँ आर्थिक सहायता प्रदान गरिनेछ। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो नवन्नामा आयोजित पत्रकार

0: गराउनु पर्नेछ। सरकारले ब्याङ्क खातासित आधार लिङ्क हुन जरुरी रहेको स्पष्ट पारेको छ। यसका साथै भोटर कार्ड नम्बर, विधानसभा क्षेत्र र सबै सदस्यको पाठ नम्बरको बारेमा पनि जानकारी मागिएको छ। यदि परिवारसित डिजिटल राशन कार्ड छ भने त्यसको सम्पूर्ण जानकारी पनि फारममा रेकर्ड गर्नुपर्नेछ। अन्नपूर्ण योजनाको आवेदनमा पनि सम्पत्तिसित सम्बन्धित जानकारी अनिवार्य गरिएको छ। आवेदकले आफ्नो परिवारको पक्का घर छ कि छैन, कति जमिन छ भन्ने जानकारी दिनुपर्नेछ र जमिनको म्युटेसन र नामाङ्कनको कागजात पनि बुझाउनु पर्नेछ। परिवारको कुनै सदस्यको नाममा चार चक्कीय वाहन छ भने जानकारी पनि दिनुपर्नेछ। समाचार कक्षबाट रोशनी छेत्री।
1: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज ईद उल अजहाको अवसरमा राज्यका जनतालाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्नुहुँदै उहाँले सबै जनतामा सुख, शान्ति अनि समृद्धिको कामना गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले ईद उल अजहाको पवित्र पर्वले समाजमा भातृत्व, सद्भाव र आपसी एकताको सन्देश दिएको बताउनु भएको छ। उहाँले पर्व मनाइरहेका सम्पूर्ण व्यक्ति तथा उनीहरूको परिवारको सुख शान्तिको कामना गर्नुभयो। उहाँले यस पर्वले आम नागरिक बीच प्रेम, सद्भाव अनि सामाजिक एकतालाई अझ सुदृढ तुल्याउने अवसर भएको बताउनु भएको छ। तृणमूल काङ्ग्रेसका नेता तथा पूर्व राज्यसभा सांसद डाक्टर शान्तनु सेनले पार्टीको राष्ट्रिय प्रवक्ता पदबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामा पत्र तृणमूल काङ्ग्रेसकी प्रमुख ममता ब्यानर्जीलाई प्रेषित गर्नुभइसकेको छ। पश्चिम बंगाल सरकारले अवैध बंगलादेशी घुसपैठहरूका लागि बनाइएको अस्थायी होल्डिङ सेन्टरहरूमा खाना र उपचारको व्यापक व्यवस्था गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
0: राज्य प्रशासनले सीमा सुरक्षा बललाई हस्तान्तरण गर्नुअघि यी घुसपैठहरूलाई मानवीय सुविधाहरू प्रदान गरिने बताएको छ। नवन्नाका एक वरिष्ठ अधिकारीका अनुसार राज्य सरकारको नयाँ नीति अन्तर्गत अवैध घुसपैठहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ। त्यसपछि उनीहरूलाई सीमा सुरक्षा बलको नजिकको सीमा चौकीमा हस्तान्तरण गरिनेछ, जहाँबाट उनीहरूलाई उनीहरूको देश फिर्ता पठाइनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गत हप्ता अवैध बंगलादेशी घुसपैठीहरूलाई अदालतमा पेश नगरिने बताउनु भएको थियो। पहिले उनीहरूलाई उचित खाना उपलब्ध गराएर सीमा सुरक्षा बललाई बुझाउन उहाँले पुलिसलाई निर्देश दिनुभएको छ। बंगलादेशी घुसपैठ फिर्ता ल्याउन हाकिमपुर सीमा क्षेत्रमा अस्थायी होल्डिङ सेन्टर स्थापना गरिएको छ। मंगलबार रातिदेखि ठूलो संख्यामा घुसपैठीहरू आइपुगेको समाचार प्राप्त भएको छ। प्रशासनले त्यहाँ खाना र प्राथमिक उपचारको व्यवस्था गरेको छ।
1: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज एकपल्ट फेरि नादिया जिल्लाको भ्रमण गर्नुभयो। मंगलबार कल्याणीमा प्रशासनिक बैठक राखेपछि उहाँले मायापुर स्थित इस्कनको भ्रमण गर्नुभयो। मुख्यमन्त्री बनेपछि यो उहाँको मायापुर इस्कनको पहिलो भ्रमण हो। इस्कन प्रबन्धनको निमन्त्रणामा मुख्यमन्त्री शुभेन्दु अधिकारी आज बिहान हाउडाको डुमुर जलबाट हेलिकप्टर मार्फत मायापुर पुग्नुभयो। उहाँलाई त्यहाँ साधु सन्तहरूले स्वागत गरे। यसपछि मुख्यमन्त्री सिधै इस्कनको गौशालामा जानुभयो, जहाँ उहाँले गौमाताको विशेष पूजामा भाग लिनुभयो। मुख्यमन्त्री अधिकारीले गौशालामा भएको गौर सेवा कार्यक्रममा भाग लिनुका साथै गाईलाई घाँस खुवाउनुभयो तथा मायापुरको मुख्य चन्द्रोदय मन्दिरमा विशेष पूजा र यज्ञमा भाग लिनुभयो। मुख्यमन्त्रीको यो भ्रमण राजनैतिक वृत्तमा निकै महत्वपूर्ण मानिएको छ। यसअघि विगत फेब्रुअरी महिनामा केन्द्रीय गृहमन्त्री अमित शाह पनि मायापुर स्कनको कार्यक्रममा सामेल हुनुभएको थियो। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR खरसाङ न्युज अनि आकाशवाणीमा समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। पश्चिम बंगालमा सत्ता परिवर्तनपछि पूर्व सत्तारूढ दल तृणमूलका नेता, मन्त्री, पार्षद र निकट अधिकारीहरूमाथि लगातार कार्यवाही भइरहेको छ। 9 मेको दिन शपथ लिनुभएको शुभेन्दु अधिकारी नेतृत्वाधीन भाजपा सरकारले 19 दिनमा लगभग 2 दर्जन टीएम

0: सी नेताहरू पक्राउ गरेको छ। भ्रष्टाचार, चन्दा वसुली, आर्थिक अनियमितता, चुनावपछि हिंसाका मुद्दामा राज्यका विभिन्न जिल्लाहरूबाट टीएमसीका नेताहरू पक्राउ गरिएको हो। पुलिस र प्रवर्तन निदेशालयको कार्यवाहीका कारण कयौं प्रभावशाली नेताहरू जेल जानु परेको छ। सर्वाधिक चर्चित पक्राउ पूर्व दमकल मन्त्री सुजित बोसको पक्राउलाई मानिएको छ। उनलाई नगरपालिका भर्ती भ्रष्टाचारको मामिलामा दक्षिण दमदम नगरपालिकामा अवैध नियुक्तिको सिफारिस गरेको आरोपमा ईडीले 11 मेको दिन पक्राउ गरेको थियो। विधानसभा चुनाव अघि पनि उनलाई कैयौंपल्ट सोधपुछका लागि बोलाइएको हो। अलिपुरद्वार जिल्लामा 100 दिन काम मनरेगामा ठूलो मात्रामा भ्रष्टाचार गरेको आरोपमा तृणमूलका एक प्रभावशाली नेता पक्राउ परेका छन्। सामुकतला थाना क्षेत्र अन्तर्गत माझेर डाबडीबाट हिजो राति पुलिसले मानस राईलाई पक्राउ गरेको छ। मानस राई युवा तृणमूल कङ्ग्रेसका पूर्व जिल्ला सह उपाध्यक्ष हुन्। पुलिस सूत्र अनुसार उनी विरुद्ध लगभग 10 करोड रुपियाँ भ्रष्टाचारको आरोप लागेको छ। मानस राईले आफ्नी श्रीमतीको पदको दुरुपयोग गरी आफ्नो राजनैतिक प्रभावको प्रयोग गरेर मनरेगा परियोजनामा करोडौं रुपियाँ हिनामिना गरेको आरोप लागेको छ। जिल्ला तृणमूलका धेरै शीर्ष नेताहरूसँग घनिष्ठ सम्बन्धका कारण उनले लामो समयदेखि यो भ्रष्टाचार गर्दै आएको आरोप पनि लगाइएको छ। पुलिसले थप कार्यवाही सुरु गरिसकेको छ। पश्चिम बंगालको पश्चिम मेदिनीपुर जिल्लास्थित पिङ्गलाका दुई व्यक्तिलाई पाकिस्तानी आईएसआईको जासुसी गरेको आरोपमा अदालतले 14 दिनको पुलिस हिरासतमा राखेको छ। आरोपी शेख मुर्सलिन र गौतम खारालाई पश्चिम बंगाल पुलिसको एटीएफले पक्राउ गरेको हो। मुख्य अभियुक्त गौतम खाराको मोबाइल सिम कार्ड दोकान छ, जहाँ उसले ग्राहकको विवरणहरू प्रयोग गरेर सिम कार्ड सक्रिय गर्दछ र अर्को अभियुक्त मुर्सलिनले ती सिम कार्ड नम्बरहरू आईएसआईलाई पठाउँथ्यो। पुलिसले उनीहरूबाट केही मोबाइल र सिम कार्ड जफ्त गरेको छ। उनीहरूलाई आज कलकत्ता लगिएको छ। पश्चिम बंगाल विधानसभा चुनावमा भएको लज्जास्पद हारपछि तृणमूल कङ्ग्रेसभित्रको मतभेद उजागर भइरहेको छ। पार्टी सांसद काकोली घोष दस्तीदारले लोकसभा अध्यक्ष ओम बिरलालाई पत्र लेख्नुहुँदै तृणमूल कङ्ग्रेसका सांसद कल्याण ब्यानर्जीमाथि मौखिक उत्पीडन र महिला द्वेषपूर्ण व्यवहारको आरोप लगाउनु भएको छ। बारासातका सांसद काकोली घोष दस्तीदारले हिज लोकसभा अध्यक्षलाई पठाएको पत्रमा कल्याण ब्यानर्जी विरुद्ध औपचारिक उजुरी दर्ता गर्न अनुमति माग्नु भएको छ। उहाँले कल्याण ब्यानर्जीले लोकसभाभित्र धेरैपल्ट मौखिक दुर्व्यवहार गरेको अनि महिला सांसदहरूप्रति उनको व्यवहार अनादरपूर्ण र महिला द्वेषपूर्ण रहेको आरोप समेत लगाउनु भएको छ। पद्मश्री पुरस्कारले विभूषित डाक्टर जीएस योञ्जन आज कालेबुङ फर्किनु भएको छ। उहाँले कालेबुङमा भन्नुभयो, पुरस्कार प्राप्तिले मलाई खुशी मात्र होइन तर प्रेरणा पनि मिलेको छ। मैले पहाड अनि देशको निम्ति अझै केही ठूला कुराहरू गर्छु भन्ने नयाँ विचारहरू पनि लिएको छु। पद्मश्री डाक्टर योञ्जनलाई आज कालेबुङवासीद्वारा 9 माइलदेखि स्वागत जनाएर बजार प्रवेश गराइएको थियो। यस अवसरमा जनसाधारणले उहाँलाई खदा अर्पण गर्दै स्वागत तथा सम्मान जनाएका थिए। विगत लामो समयदेखि पहाड़मा अन्य खेल सरह हकीमा पनि भविष्य छ भन्ने उदाहरण बनेकी दार्जीलिङकी छोरी निशा गुरुङ एसियन हकी फेडरेशनले जापानको काकामिगा हारामा आगामी 29 मेदेखि 7 जुन 2026 आयोजना गर्ने प्रतिष्ठित महिला अन्डर 18 एसिया कप 2026 लागि आधिकारिक जज नियुक्त भएकी छन्। गिन धर्मशाला गिन टी स्टेट लेबोङ दार्जीलिङ निवासी उनी दार्जीलिङ मोन्टेसरी हाउस अफ चिल्ड्रनमा शिक्षिकाको रूपमा कार्यरत रहँदै हकीप्रति आफ्नो समर्पणलाई निरन्तर अघि बढाइरहेकी छन्। उनी गत मंगलबारकै दिन जापान प्रस्थान गरिसकेकी छिन्। निशाले आफ्नो हकी यात्रा नेपाली गर्ल्स हायर सेकेन्डरी स्कूलबाट सुरु गरेकी थिइन्। कक्षा 7 अध्ययनरत हुँदा नै उनले जिल्लाको प्रतिनिधित्व गरेकी थिइन् भने सन् 2009 उनी खेलको दल नेताजी सुभाष चन्द्र स्टेट गेम्समा उपविजेता बनेको थियो। आज सोनादामा पश्चिम बंगाल आँगनबाड़ी कर्मी अनि सहायिका कल्याण समिति जोर बंगलो सुके पोखरी खण्ड समितिको तेस्रो वार्षिक सभा श्रीमती विद्या राईको अध्यक्षतामा सम्पन्न गरियो। कृष्णकला प्रधानद्वारा सञ्चालित कार्यक्रममा खण्ड समितिका अध्यक्ष श्रीमती फुर्बा किमा शेर्पाले आँगनबाड़ी कर्मी अनि सहायिकाहरूको भलाइको निम्ति कल्याण समितिको गठन भएको तथा अहिलेसम्म समितिले धेरै काम गरिरहेको बताउनुभयो। 16 ग्राम पञ्चायतको आँगनबाड़ी कर्मी अनि सहायिकाहरूको बाक्लो उपस्थिति रहेको सभामा वक्ताहरूले विभिन्न समस्याहरूको समाधानको लागि दार्जीलिङका सांसद राजु विष्ट समक्ष 10 प्रमुख मागहरू राखेको जानकारी दिए। सिक्किमको राजधानी गान्तोकस्थित मनन केन्द्रमा राष्ट्रपति द्रौपदी मुर्मूको उपस्थितिमा सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा मिरिक थाना लाइन शीतला नगर निवासी सुश्री विपासा खत्रीले कला विषयमा मास्टर डिग्री प्रथम दर्जामा उत्तीर्ण गरेकोमा स्वर्ण पदक अनि प्रमाणपत्र प्राप्त गरेकी छन्। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपेटबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज ईद उल अजहाको अवसरमा राज्यका जनतालाई शुभकामना दिनुभएको छ अनि दार्जिलिङकी निशा गुरुङ एसियन हकी फेडरेसनद्वारा प्रतिष्ठित महिला अन्डर 18 एसिया कप 2026का लागि आधिकारिक जज नियुक्त भएकी छन्। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটার অর্থাৎ 711 কিলোহার্টসে এবং নিউজ অন এআইআর অ্যাপে। এখন শুরু হচ্ছে হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটি গেয়েছেন এশা গৌর এবং ফারহান সাবরি।